0: ریڈیو پاکستان قومی نشریاتی رابطے پر ریڈیو پاکستان اسلام آباد کے اسٹوڈیو سے آپ خصوصی نشریات سن رہے ہیں. ہمارے ساتھ ان نشریات میں گفتگو کے لیے موجود ہیں ممتاز ماہر تعلیم پروفیسر ڈاکٹر سید حیدر علی بخاری. بخاری صاحب، یہ جو کانفرنس آج منعقد ہو رہی ہے اسلام آباد میں اور اس کی حیثیت بین الاقوامی ہے، اس کا مطلب ہے کہ دیگر ممالک سے بھی مہمان تشریف لائے ہوئے ہیں اور وہ بھی شرکت کریں گے اس میں اور موضوع پر گفتگو کریں گے. تو پاکستان کی ایک تو یہ میزبانی ایک خیر سگالی کے طور پر دنیا میں جائے گی اور اچھا پیغام جائے گا. دوسرا یہ پیغام جائے گا کہ یہ معاشرہ سرور عالم صلی اللہ علیہ وآلہ وسلم سے محبت کرنے والا معاشرہ ہے. یہ اس اہم موقع پر ایک کانفرنس بھی منعقد کر رہے ہیں اور سیرت نبی صلی اللہ علیہ وسلم کے مختلف پہلوؤں پر گفتگو کر کے اپنی زندگیوں کو منور بھی کرنا چاہتے ہیں. تو ان تمام پہلوؤں سے آپ ذرا روشنی ڈالیے کہ اس کانفرنس کے انعقاد کی اہمیت کیا ہے.
1: جی محترم عرفان جمیل صاحب، بہت شکریہ. آپ نے خود اس کی وضاحت فرما دی کہ اس کانفرنس کی کئی حیثیتیں ہیں، یہ کثیر الجہتی اس کے مقاصد بھی ہیں، اس کے فوائد بھی ہیں. اگر میں کہوں تو اس کے بہت سارے فائدے تو ہیں ہی، لیکن اس کی جو سب سے بڑی اہمیت ہے وہ یہ کہ یہ نسل نو کے مسئلے کو محض ایک تعلیمی مسئلہ نہیں بلکہ قومی، معاشرتی، اخلاقی اور دینی ترجیح کے طور پر سامنے لے کے آ رہی ہے. دیکھیں، جب ریاستی قیادت، اہل علم، دانشور، تعلیمی ماہرین اور معاشرے کے مختلف طبقات ایک جگہ جمع ہو کر نسل نو کے تحفظ، تعمیر اور کردار پر گفتگو کرتے ہیں، تو یہ اس بات کا اظہار ہے کہ ہم اپنے مستقبل کے بارے میں سنجیدہ ہیں. اور اس کانفرنس کا سب سے اہم پہلو یہ ہے کہ اس گفتگو کی بنیاد جو ہے وہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی سیرت ہے، کیونکہ ہمیں ایک ایسی نسل تیار کرنی ہے جو جدید دنیا کے تقاضوں کو سمجھتی ہو لیکن اپنی دینی، اخلاقی، تہذیبی اور قومی شناخت سے بھی مضبوطی کے ساتھ جڑی ہوئی ہو. اور کیونکہ قوموں کا مستقبل صرف ان کی عمارتوں سے نہیں بلکہ ان کے نوجوانوں کے کردار سے تعمیر ہوتا ہے،
0: بے شک.
1: تو ہمیں ایک ایسی نسل چاہیے کہ جو علم میں آگے ہو، کردار میں بھی مضبوط ہو، بلند ہو، مستحکم ہو، ٹیکنالوجی کا بھی بھرپور استعمال کرے لیکن اس کی غلام نہ بنے، دنیا میں کامیابی حاصل کرے، یہاں پہ اپنے جھنڈے گاڑے
0: جی،
1: مگر اسی وقت وہ آخرت کو نہ بھول رہی ہو. اپنے والدین کا احترام کرنے والی ہو یہ نسل، اپنی سوسائٹی کے لیے، معاشرے کے لیے، ملک و قوم کے لیے وہ مفید ہو، اور اپنا جو رول ماڈل ہے وہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو سمجھے، آپ کی سیرت کو اپنائے. اور اگر ہم، کیونکہ تحفظ، نوجوان نسل کے تحفظ کی بات ہو رہی ہے، تو اگر ہم واقعی نسل نو کو محفوظ، باکردار اور ذمہ دار بنانا چاہتے ہیں تو پھر ہمیں سیرت مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو کتابوں اور تقریروں سے نکال کر تعلیم اداروں، معاشرے اور سوسائٹی میں لانا ہوگا.
0: یہی بات ڈاکٹر صاحب میرے ذہن میں آ رہی تھی اور کئی مرتبہ میں سوچتا ہوں
1: جی جی
0: کہ معاذ اللہ ثم معاذ اللہ، شاید بعض اذہان میں آپ صلی اللہ علیہ وسلم کی شخصیت محض ایک تصوراتی شخصیت ہے، اس کو ایک مجسم حیثیت سے اپنے شب و روز میں شامل کرنا ضروری ہے.
1: بے شک، بالکل.
0: مجھے جب تک یہ ہر وقت احساس نہیں ہوگا کہ آپ میرے ساتھ ہیں، آپ میرے مینٹور ہیں، آپ میرے استاد ہیں، آپ میرے ہادی ہیں، آپ ہر وقت میرے ساتھ ہیں، مجھے آپ دیکھ رہے ہیں، مشاہدہ کر رہے ہیں، اگرچہ نہیں دیکھ رہے لیکن ایک احساس یہ پیدا ہو جائے کہ میرے نبی میری نگرانی کر رہے ہیں
1: جی جی
0: کہ میں کیا کر رہا ہوں. تو اگر میں کوئی ایسا کام کروں جس سے آپ صلی اللہ علیہ وسلم पर वो ग्राह गुजरे या आप उसको पसंद ना करते हो तो मैं तो फौरन रुक जाऊंगा उस काम से। जब तक हमारी जिंदगियों में एक जिंदा और मुतहर्रिक और फ़ाल शख्सियत के तौर पर आप सल्लल्लाहु अलैहि वसल्लम शामिल नहीं होंगे, हम शामिल नहीं करेंगे, हम जब तक ये महसूस नहीं करेंगे आप ही हमारा मुंतहा हैं, आप ही हमारा वो सब कुछ हैं जिसकी माइयत में, जिसकी निगरानी में हम जिंदगी कर रहे हैं, उस वक्त तक शायद कोई तब्दीली नहीं आने वाली। ये तसव्वुराती शख्सियत से तो नहीं होगा
1: जी। मोहतरम इरफान जमील साहब, बिल्कुल कोई शक नहीं है कि जब तक अकल सलातुअसलाम के साथ हमारा ताल्लुक इतना ज़्यादा मजबूत नहीं हो जाता कि हम हर हाल में अपनी खलबत में, अपने जलवत में, अपने खुशी में, गम में, जिस हाल और जिस कैफियत में हैं, अगर लक़द कान लकुम फ़ी रसूलिल्लाह उस्वतुन हसना कि तुम्हारे लिए रसूलुल्लाह की ज़िंदगी में एक बेहतरीन रोल मॉडल मौजूद है, जब हम हुजूर को अपने हर मामले में, हर हाल में अपना मेंटोर, अपना सरबरा, अपना कायद, अपना लीडर और अपना जो रोल मॉडल नहीं रखेंगे, तो उस वक्त तक हम सही तरह से दीन को अपना ही नहीं सकेंगे।
0: बिल्कुल ऐसे ही।
1: वो शख्सियत जो दीन रिक्वायर्ड करता है आपसे कि ये शख्सियत एक मुसलमान की होनी चाहिए, एक मोमिन की ये शख्सियत होनी चाहिए, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से एक मुकम्मल ताल्लुक़ हुब्बी, ताल्लुक़ इश्की और एक जो लीडर और मुख्तदा जो होता है उसके साथ जो मुख्तदी का और फॉलोअर का ताल्लुक होता है उसको हर वक्त अपने जहन पे तारी नहीं रखते और हर काम करने से पहले ये नहीं देखते कि रसूलुल्लाह ने ये काम कैसे किया था, जब हुजूर इन हालात में थे तो आपका तर्ज अमल क्या था, हुजूर की सुन्नत क्या थी, हुजूर की सीरत क्या थी, तो उस वक्त तक हम सही मुसलमान ही नहीं बन सकते।
0: बेशक। और डॉक्टर साहब, एक बड़ा मुस्बत पहलू जो रहमत की सूरत में हमारे यहाँ मौजूद है वो ये है कि हमारे दिलों में सबके, आप देखें इर्द गिर्द तमाम मुसलमानों के दिलों में आप सल्लल्लाहु अलैहि वसल्लम के लिए बेपनाह मोहब्बत है, बहुत ज़्यादा मोहब्बत है। तो ये मोहब्बत अगर उस तरह इस्तेमाल हो जाए कि इस मामले में मेरे रसूल ने क्या किया, इस मौके पर मेरे आका ने क्या फरमाया, तो फिर दुनिया ही बदल जाएगी। तो यानी वो अंदर वो करंट तो मौजूद है, वो शुक्र है मौजूद है।
1: बड़ी बड़ी बेहतरीन आपने जो है ना वो बात की है। देखें, कोई भी जो दावा है ना, हम मुसलमान हैं, हम मोमिन हैं, हम साहिबान ईमान हैं, ये एक दावा होता है। अब इस दावे को साबित करने के लिए दलील चाहिए होती है। हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत है, हमें अल्लाह से मोहब्बत है, ये एक दावा है। इस दावे की दलील क्या होगी? हमारा अमल होगा,
0: बेशक,
1: हमारा किरदार होगा, हमारा जिंदगी का रहन सहन, हमारे दूसरों के साथ ताल्लुकात। देखिए, हर चीज के लिए एक स्टैंडर्ड और पैमाना होता है, उस पर हम उसको तोलते हैं कि आया ये सही है या नहीं है। अल्लाह सुबहानहू व तआला ने नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की ज़ात वो स्टैंडर्ड, वो पैमाना हमें अता कर दिया कि हम अपने हर अमल को, हर चीज को उस पैमाने के ऊपर रखें। जिस चीज को वो पैमाना अप्रूव कर दे वो सही है, जिसको रसूलुल्लाह सल्लम की सीरत की रोशनी में देखें तो वो लगे कि ये हुजूर की सुन्नत, आपकी सीरत, आपके दीन, आपकी शरीयत के मुताबिक है, वो अप्रूव्ड है, और जो उससे जरा भी हट जाए इससे कोई गरज नहीं, वो कौन कहता है
0: जी?
1: कौन नहीं? अगर ये हुजूर के कहने, हुजूर के अमल, उसकी सीरत ने इसे अप्रूव कर दिया, ये एक्सेप्टेबल है, ये काबिल कबूल है। और अगर वहां से ये कुरान और सुन्नत का जो पैमाना स्टैंडर्ड है ये उस पर पूरी नहीं उतरती, तो हमें इससे कोई सरोकार नहीं होना चाहिए कि कोई कितनी बड़ी शख्सियत है, कोई अमल कितने अरसे से सोसाइटी में राइज है, कितने लोग उसको कर रहे हैं। नहीं, बहसियत मुसलमान, बहसियत मोमिन, हमारा स्टैंडर्ड, हमारा पैमाना अल्लाह की किताब और उसकी अमली शक्ल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत में है कि फरमाया लक़द कान लकुम फी रसूलिल्लाह उस्वतुन हसना, ये जो रोल मॉडल है ये रसूलुल्लाह की जात है। अगर कुछ भी तुम हो कि मोहम्मद से वफा तूने तो हम तेरे हैं, ये जहां